0: रेडियो अमन 88.4 खुश रहने का जज्बा। आप सुन रहे हैं रेडियो अमन 88.4 बडग्राम की इस्लामी नशरियात। हमारे साथ रहिएगा।
1: گرانو ریدن کو دا امن ریڈیو ایف ایم اتاتیا اشاریہ سلور بٹا گرام دے دا وقتا سو زمونگا اسلامی نشریات آوری۔

0: नेक्स्ट नाथ ऑफ द शो आज कुछ बातें टाइप की है। आई होप आपको समझ आएगी। लाइफ में कामयाब होना है तो सबसे पहले अपनी नीयत साफ रखो और एक ही गोल पकड़ लो, इधर उधर मत भागो, फिर उस गोल के लिए रोज मेहनत करो, थोड़ा थोड़ा ही सही लेकिन रोज जरूर करो। मोबाइल और फजूल लोगों में टाइम जाया मत करो, अपना पैसा संभाल के रखो और सेहत का ख्याल रखो, क्योंकि सेहत ही तो सब कुछ है। और सबसे इम्पोर्टेंट बात, अल्लाह पे भरोसा यकीन रखो, दुआ के साथ मेहनत करोगे तो कामयाबी जरूर मिलेगी, बस हर हार मत मानो, लगे रहो। वाजी हम आपका बहुत ज्यादा शुक्र गुजार है, आपने काफी लंबी छोड़ी बात
1: है
0: खबरें मुकर दी हम सासु मंग खबर की दर तक मनन दियो। नेक्स्ट में ज्यादा शो आज मगरूर कहती है तो कहती रहे दुनिया, हम मुड़ कर हर शख्स को देखा नहीं करते, हम आपका शुक्र गुजार है। थैंक यू मैसेज के आपने हमारे शो में मैसेज किया है। हाँ नहीं मैं भी बारह टॉपिक तरफ था दूसरी कम देर बेहतरीन खबर युवक लिया खबर दासी हुई थे जटून नमक के विदास वादा से वक है जटून नक्सार के जी अखबल नियत बसफा के
1: बिल्कुल
0: मतलब है जड़ा बसफा के
1: बिल्कुल
0: कलम साफ जड़ के बल दपार नो कुसवी और तो बोगो जो सदाशन लदी नो यू कैन नॉट सक्सेस इन योर लाइफ फर्स्ट यू हैव टू अवॉइड द नेगेटिविटी फ्रॉम योरसेल्फ और बता सो कि जान ना नेगेटिविटी खत्म की अखबल के मतलब इस बार सेट किया हुआ वो एक से बता کار کول غوړم ته به هغه کار چې کوم دیګر په مهنت شروع کې هر ورځ کوا لګلی کوا خو ورځ کوا کنسټنسي به اپناو کې انشاء الله ته ډېر مقام بیا بل خبره وکړه دا وکړه دوی چې کمپاین دغه واځي حکومت وی خپل د صحت خیال به هم ساتي وسه
1: بالکل
0: زکه چې صحت لوی نعمت او چې کله ته انسان صحت مند وي نو بیا هر ورځ اختر وي که صحت دینی نو بیا غوري مکمل پروګرام وړ گیا به صحیح ده نو بل خبره چې کوم دی هغه صدا خبره دادا خبر زمانے خلاس کے چکم دی پوائنٹ سدا سو گن تک مطلب دا فضول شیانو کی خپل ٹائم
1: موبائل موبائل
0: وغیرہ شو یا دور دس اخوا اکثر خر کے دس کی خپل ملګرو وغیرہ نہ صفا سے کیوں غیر وجہ ٹائم زے کی صبح خپل ٹائم بہا غزے کی ہر گد نہ زے کی بلکہ صبح خپل پ ٹائم کار خپل کار کارو پی جنی او کار وکین انشاء اللہ کامیاب ہے ادر وجہ بہتا گرانہ بشی دتا ہا کنا من گوزیا سن وے استاد صبح گرانی بیان
1: دی پس یو خبر مت یاد شو
0: وے وے
1: یو سٹوری چندڑی نہ گلن لند سٹوری پلندو کی وجہ زنگ یو ٹیچر پشاور کے ہلے گڑی پیجن دے کہ بھائی فیس بک او یوٹیوب مانڈے مخ کرنے کنا
0: جی جی
1: نوگا یونیورسٹی یو کس بارے کو داغا شاگڑوں
0: جی
1: نوگا

0: niks mes av de shoe stallo fur chikale niwi de ta ubashir man he play kar mister said to play nahi karte hu ye thoda sa normal hai just one request apno aur apno mein farak hai pata nahi apno aur अपन अच्छा अपन अपॉलजी अपॉलजी अपन लेके आए रे
1: अच्छा
0: हाँ जी
1: मैं कसम ना कोई कहीं उगर मत खपल खपल कसम हूं माता दादा शू खपल कसर झगड़ा मत हुआ स्टाक को झगड़ा खपल जान सर तो खपल खपल ओले गुगो दादा के जी सरकार से जी अगोरा दादा मैं खपल कसो मां मां हरा दे दादा को दादा खपल कसो खपल कसो बिखने आ दे सा झगड़ा खपल जान सर दादा तो नूर सा झगड़ा मत हुआ जिंदा कसान से कि खपल है कि गोरा मैं प्लान के कार को وزنگ خپل بکرار بس مونږه کار ګډوډ کوو اوس مده دیز کوم یا دیز کوم داسې په زول خبرې دي دا خو ګور اسه ټیم داسې دا کې
0: او دا
1: خپل سره بيخي نت بيخي نه بدلی بن خپل سی خپل بس غنې کنه بس دا زما رور یا د کوستا ته ته رور زما نه کوستا لري زما نه ته خپل رور خور غنې
0: یس هم دا قشان دي چې دا بوغه د وسط مونږ نه ختم شو کنه
1: بالکل لکه هغه چې سبي چیر وي ګان یو هر سو کوی چې مونږ به قبر ته ځو او بیا په اسمه کې په خلار نه ځو
0: مطلب فری ٹائم کے نو سن کو دا خو بدل لے مڑا ماں بلوے آگا دا سی دے مڑا وحل لے ماں دشن کی خال ستا دا پار یارا دا برازی کنا وحل لے ماں دشن کی دازرانی شد وحل لے ماں دشن کی خال نا مور میں وحل لے راتا خال ستا دا پار یارا ہم دا گا دے سبر وکا دا بو سر لراشی سبر وکا راشی رامن ڈکا رامن ڈکا رامن ڈکا راشر او پر او ټوب کا دام بدل لمل زما یی قسمت خراب دی پته لګی چې کوم شی منګره ولو غنره
1: ټپی ورته ټپی ورته

0: Next match of the show was faced by Mavka Shob and Shok se sunti hain aap mujhe bahut achhe lagte ho apna bhaiyon jaisa bhaiyon ki tarah bhai barai karam show khatam na kare main anika in tamanna hum dono behne hain thank you maab dono ka bahut zyada shukrgozar hai anika aur tamanna ke aapne hamare टूटी पूटी हुई बातों को हमारे शो में मैसेज किया है और हमारे शो को पसंद करती हूँ मेरी भाई की बातों को और मैं टूटी हुई बातों को हम आपका बहुत ही ज्यादा शुक्रगुजार हैं अल्लाह को लंबी दराजों में ढेर सारा खुशियाँ दे के रात की इस पहर में आपने हमें याद किया ना यही भी बहुत ही हमारे लिए नेक्स्ट मैच ऑफ द शो आज फेस बाई बटीग्राम की कैसे लोग हैं नमूना सलाम का जवाब नहीं देती आई एम तमन्ना हमें बटीग्रामियों का नहीं पता है कि बटीग्राम किस लोग क्योंकि हम भी क्या वो क्या कहते हैं कि हम भी बाहर से आए हुए लोग हमें क्या पता कि किस तरह के लोग हैं रियलिटी خالبا دے اوران شی
1: تما تا پوسو دا زپرن دیس تو زپرن سی دا یو
0: دا یو قسم دولا دا دولا نا نا نا
1: می وشان کو سر
0: می وشان د کین دا کہ خیال دکڑی گن پدی زفران زیر شان د کی لیکوئڈ وی مطلب ابو شان د کی وی او داڈر گرانم وی
1: سپری مثال
0: داڈر گرانم وی دا یو قسم سورت وای چی د غماری زعفران او اشکم برداشت کم دے خوشبوئی او ٹائپ سن دے خدا اکثر مولیاں چ کم تاویزن کی او گران لی گدام پر زعفران او باندھی لی کرے سخت نو اگر جیل جیل کی کہ خیال کی طرح ہما شے دے ہاں بیا گرے دنہیں نشان سریات ساتھ اس نے زبیانی میں بتا سو کوئی